0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, काटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङटुम दगुरेर गए अहिले भत्का कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल, सिस्टो, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो डाङ,
7: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9585738094, 9584894।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रो फार्म।
5: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
14: गाउँ बेसी चौतारी मन भरा।
13: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रदौरा दाङ।
1: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
13: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
15: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
15: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
15: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
16: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
17: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
16: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
17: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9858780103।
13: स्कूल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 0825218447
19: र 0825218780।
20: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
19: जनहितमा रेडियो प्रकृति।
21: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछु। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै
0: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिदैन रुख नभएपछि
21: त्यही त खै यिनलाई चेत किन नआउला
2: जताभावी रुख नकाटौ वातावरणलाई स्वच्छ राखौ
22: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी
23: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
24: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
23: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
25: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा सम्पाउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा वर्षाको शुरूआत सँगसँगै गाउँ गाउँबाट विपदका सूचना संकलनका लागि सशस्त्र प्रहरीले 1,00,000 भन्दा बढ़ी जनशक्ति परिचालन गर्न लागेको प्रसंग.
2: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जस्तो गाउँमा विपद सूचक तयार गरिएको छ. सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो. गाउँमा कुनै विपदका घटना भएमा ती सूचकले तत्काल सूचना सुरक्षा निकायलाई जानकारी गराउनुका साथै उद्धारमा पनि खटिनेछन्. स्थानीय तहसँग समन्वय गरी सशस्त्र प्रहरीले 2 वर्ष अघि विपद सूचकको अवधारणा ल्याएको हो. सूचक मध्ये कतिपयलाई विपद सम्बन्धी तालिम समेत दिइएको छ. मुख्य गरी विपदका घटनाका तत्काल सूचना प्राप्तिका लागि विपद सूचक तयार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभयो. यसले उद्धारको काम छिटो हुने भएकाले क्षति कम गराउन सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ. कतिपय सूचकलाई स्थानीय तहले मोबाइल खर्च समेत उपलब्ध गराउने गरेका छन्. विपद व्यवस्थापनमा समुदायको सहभागिता बढ़ाउने उद्देश्यले सशस्त्र प्रहरीले विपद सूचक तयार पारेको छ. यसैबीच मनसून जन्य विपदलाई लक्षित गरी सशस्त्र प्रहरीले 54 स्थानमा अस्थायी मनसून प्रतिकार बेस स्थापना गरेको छ. स्थायी प्रकृतिका कारणबाट खटिन समय लाग्ने भएकाले अस्थायी बेस राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कार्कीले बताउनुभयो. उहाँका अनुसार विपद जोखिम स्थानको पहिचान गरी कोशीमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिममा 8 बेस स्थापना गरिएको छ. अन्य 16 स्थानमा भने सशस्त्र प्रहरीका थायी प्रकृतिका बेस रहनेछन्. विपद व्यवस्थापनका लागि सशस्त्रले आफ्ना 21,679 जनशक्तिलाई अनुशिक्षण तालिम दिएर तयारी अवस्थामा राखेको छ. 8,180 जनालाई भने 24 घण्टा स्टन्ड बाई राखिएको र 11 विपद जोखिम स्थानमा सशस्त्र प्रहरीले 134 जना गोताखोर राखेको पनि जनाएको छ. त्यस्तै 8 मास काउन्टी वेहिकल र 8 एक क्लास एम्बुलेन्स तयारी अवस्थामा राखेको समेत प्रवक्ता कार्कीले बताउनुभयो.
3: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ. केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन? स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ. उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ. उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ. उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ. त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ.
1: कक्षा 12 नतिजा प्रकाशनमा लापरवाही गरिएको भन्दै विद्यार्थीहरूले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको विरोध पनि गरेका छन्. हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले सामाजिक सञ्जाल टिकटक, रेडिज र फेसबुक लगायत मार्फत मन्त्री पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन्. नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरूले हिजो काठमाण्डुको माइती घरमा विरोध प्रदर्शन पनि गरे. छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ. राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा 5 असारमा सार्वजनिक गरे लगतै सामाजिक सञ्जालमा असन्तुष्टिहरू पोखिन थालेको हो. त्यसै गरी पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा

0: नेताहरूसँगको सहमतिपछि सञ्चालनमा आएका हुन्। इलाम, झापा, पाँचथर, भोजपुर, कास्की लगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरणमा तयार गर्न माग गर्दै बन्द भएका थिए। सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने बारेमा राय उद्योगीहरूसँग सुझाव समेत लिएका कारण बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएमसँग बताउनुभयो।
1: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
0: यसमा केही बुधाहरूमा सहमति भएको छ?
1: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन, हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम प्रधानमन्त्री

0: परेर ड्रग्सकै दलदल भित्र फसेर चाहिँ म सुध्रिन्छु अथवा यो गर्छु भनेर चाहिँ हुँदैन।
1: ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 सम्म जरिवानाको प्रस्ताव। 27 पालिकाले अझै ल्याएनन् बजेट। महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधारमा। व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू। राहदानी रोका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू?
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
3: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न, अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संघीयता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ। भित्री विश्वमा वातावरण सहज बनाउने मौद्रिक नीति ल्याउन सुझाव शीर्षकमा अर्को खबर छ। बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 वटै स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा छापिएको खबर छ, सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोकका शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको यो खबर हो। व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिश भर्जिन आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागिएको थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युत्याइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण

0: भनिँदैछ। सुनवाईलाई चाँडै नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका 5, मधेशका 11, बागमतीका 2, गण्डकीका 1, लुम्बिनीका 4, कर्णालीका 1 र सुदूरपश्चिमका 3 पालिकाले 10 असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाण्डुबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौ शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैरदलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजंग पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसूर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमाभन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ़दा महिनामै 5 पटक इन्धनको भाव बढ़ाउने निगम, घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले 2 पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो, तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीले पनि माग गरेको खबरमा उल्लेख छ। आयल निगमका प्रवक्ता मनोज ठाकुर भने चैतमा एकैपटक 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो। धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाण्डु र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका 3 महिना चुनौती बीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका एजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ। 1500 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राजधानी काराकास र सबैभन्दा बढ़ी प्रभावित ला गोइरा राज्यमा उद्धार कर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प एक मिनटको अन्तरमा गएका थिए। पश्चिमी युरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्धवृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ। अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरिने तथा वृद्ध दीर्घ रोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ। यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ। नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो। यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो। अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह ई को खेलमा कुरासावसँग जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो। यो समूहमा जर्मनी 3 खेलमा 2 जित र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्। 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ। फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको जानकारी गराएको हो। सन् 1951 एन्फा स्थापना भएको थियो। सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो। उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1 र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ। फिफाले भनेको छ धारा 16(1) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026 एन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ। राईलाई पठाइएको फिफाको इमेलमा उल्लेख गरिएको छ। अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्। सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ। उरूग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ।
1: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पार्नस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यू आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
5: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
0: तपाईँको घरमा चाहिँ अहिलेको घरमा, परिवारमा
6: मेरो श्रीमती छोरी छ, मेरो बुवा आमा हुनुहुन्छ, हामी दाजु, हामी जोइन्ट फ्यामिली नै छौँ। 4-5 वर्ष 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ, अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ।
0: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न, अथवा दाजुभाइ, उहाँलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा, जसलाई तपाईँले झण्डै झण्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो,
6: होइन, मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन, तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो, दोस्रो जन्मै हो होइन,
0: त्यो अरूले पनि पाउन सक्छ, सम्भव छ।
6: परिवारको धेरै ठुलो भेल्यु हुन्छ हेर्नुहोस्। तर परिवार कस्तो भने, यो अलिकति मैले यसलाई म एजुकेटिभ वेबाटै भन्न चाहन्छु, किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो, यो परिवारमा जाँदै गरेको कुरा भयो। मेरो बुबा कलेजको प्रोफेसर, 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ, म जस्ता विद्यार्थीहरू हजारौं पढाउनुहुन्छ। उहाँको घरमा यो समस्या आयो, उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट, उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो, तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन। अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो। तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जसको पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ। आज मैले यो जीवन जुन पाएको छु, वास्तवमा मैले उपचार केन्द्रबाटै पाएको जीवन हो, नत्र म ड्रग्स छोड्न सक्दिनँ थिएँ, किनकि म एउटा यस्तो स्टेपमा पुगिसकेको थिएँ भने अब खाएरै मरिदिने हो, अब सकिँदैन रहेछ, अब खाएरै मरिदिने हो भन्ने नै अवस्थामा पुगिसकेको थिएँ। यो जुन चिज मेरो लागि भयो, एउटा मिराकल जस्तै भयो, म उपचार केन्द्रसम्म आएर हो पायो, एउटा बाँच्न सकिँदो रहेछ भन्ने, पहिले एउटा आफ्नो अवस्थाबाट माथि उठाइदिइसकेपछि बिस्तारै बिस्तारै हो पायो, बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: विपद पूर्वको सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन, बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालन, कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन, असन्तुष्ट विद्यार्थीको प्रदर्शन,
0: 27 पालिकाले अझै ल्याएनन् बजेट, महानगरहरूको प्राथमिक फोहोर व्यवस्थापन र सेवा सुधार, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू,
1: देशभर हालसम्म 10% पनि पुगेन रोपाई, लागू औषधबाट छुटकाराका लागि परामर्श, महत्वपूर्ण ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवाना प्रस्ताव,
0: भेनेजुएलामा गएको भूकम्पमा हुने मृत्यु हुनेको संख्या 188 पुग्यो, 1500 घाइते, अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह,
1: र फिफाद्वारा इन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने, विश्वकपमा मध्यराती नर्वे र फ्रान्स, सेनेगल अनि इराक भिड्ने, अन्य 4 खेल बिहान हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण देखिन थालेको छ र संक्रमण देखिरहँदा पनि कतिपय स्थानमा मासुको खरिद बिक्री रोकिएको छैन र यसको व्यापारमा संलग्नहरूले आफूलाई चाहिँ बर्ड फ्लूबाट जोगाउनको लागि विभिन्न सावधानी अपनाउने तर कारोबार बिक्री वितरण नरोक्नेतर्फ यस्तै संकेत गरेको छ। व्यङ्ग्य गर्न खोजेको छ, एउटा मासु पसल जस्तो देखिन्छ, अगाडिपट्टि पसलमा दुईजना महिला र पुरूष जस्ता देखिन्छन्, त्यहाँ कुखुरा अगाडिपट्टि राखेको जस्तो देखिन्छ र त्यो कारोबार त्यो त्यहाँ मासु पुर्याउनको लागि गएका व्यक्ति भने आफूले पूरै मुख छोपेका छन् अनि त्यसै गरी जुत्ता लगाएका छन्, गम्बुट लगाएका छन् र माथि पनि शरीरमा पूरै प्रतिरोध त्यहाँ संक्रमण फैलिन नसकोस् भनेर त्यस्तो खालको त्यहाँ पहिरन लगाएको देखिन्छ। तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना व्यापारमा लागेका व्यक्तितर्फ केही भन्दैछन्। तल यस्तो लेखिएको छ, बर्ड फ्लू आछ रे क्या, त्यही भएर यस्तो लुगाला भन्नुहोस् कति किलो राख्ने।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामग्री

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै।
9: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 12 गते, तदनुसार सन् 2026 जून 26 तारीक शुक्रबार

0: सेन्टरमा
1: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: आज हामीसँग दाङबाट प्रकाशित नयाँगोद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। संयुक्त राष्ट्रसंघ मानवाधिकार विश्वव्यापी आवधिक समीक्षामा नेपाललाई सदस्य राष्ट्रहरूले दिएका सुझावहरूको सम्बोधन सरकारका नीति, कार्यक्रम, योजना र संरचनामा हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। सन् 2026 जनवरीमा भएको नेपाल सम्बन्धी आवधिक समीक्षामा विभिन्न 101 राष्ट्रले नेपालको मानवाधिकारको विषयमा 200 बढ़ी सुझाव दिएका थिए। खास गरी लैंगिक हिंसा, बाल विवाह, जातीय विभेद, संक्रमणकालीन न्याय लगायतका विविध विषयमा उनीहरूले नेपाललाई प्रश्न गरेका थिए। यिनै विषयलाई सम्बोधन गर्न राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटोलले हिजो दाङको भालुबाङमा आयोजना गरेको मानवाधिकार आयोगले सिफारिश गरेका विषयको घरेलुकरण तथा स्थानीयकरण सम्बन्धी कार्यक्रममा सरकारवालाहरूले संघ, प्रदेश र स्थानीय सरकारका नीति, कार्यक्रम, बजेट, योजना र संरचनामा उतार्नुपर्नेमा जोड़ दिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घरती मगरले यूपीआरमा आएका सुझाव भन्दा पनि मानव अधिकार मैत्री कानून निर्माणमा सरकारहरू गम्भीर रहेको बताउनुभयो। राष्ट्रसंघको मानवाधिकार आवधिक समीक्षाका सुझावलाई पनि हामीले नजरअन्दाज त गर्न मिल्दैन, तर मानव अधिकार मैत्री कानून निर्माणमा हामीले हाम्रो सामाजिक बनोट र विशेषतालाई पनि उत्तिकै ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय मापदण्डलाई मात्रै हेर्दा त्यसको कार्यान्वयन जटिल हुने र समस्या जिउका त्यो हुने अवस्था सृजना हुने उहाँको भनाइ छ। लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल विवाहको समस्या उल्लेख्य देखिएको भन्दै यसप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। साथै उहाँले यसको न्यूनीकरणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका 109 स्थानीय तहमा बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गर्न थालेको जानकारी दिनुभएको छ। कुनै पनि समस्या कानून बनाएर मात्रै समाधान नहुने भन्दै समुदायको स्थापित मूल्य मान्यतालाई ख्याल गरिएन भने बनेका कानून कार्यान्वयनमा जटिलता हुने उहाँको भनाइ छ। पछिल्ला दिनमा विवाहको सीमा 20 वर्ष राख्दा कतिपय समुदायको अवस्था चालचलनका कारण बाल विवाह रोक्ने कानूनको कार्यान्वयनमा जटिलता सृजना भएको बताउनुभयो। सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले मानव अधिकार प्रवर्धनका लागि लैंगिक समानता सम्बन्धी रणनीति निर्माण गर्न लागि बताउनु भएको छ। उहाँले शिक्षा, सोच र विचारमा पनि परिवर्तन जरूरी रहेको भन्दै शरीरमा स्वस्थ मस्तिष्क निर्माण गरेर काम गर्न सबैसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिम बहादुर कुंवरले मानव अधिकार मन्त्री नीति निर्माणमा समस्या नभएको उल्लेख गर्दै बरू तीनै तहका सरकारका संरचना, योजना, नीति र कार्यक्रममा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो। कतिपय अवस्थामा स्रोतको समस्या भए पनि बनेका नीति कार्यक्रम कार्यान्वयनमा बढ़ी ध्यान दिनुपर्ने उहाँको भनाइ छ। लागू पदार्थ र मादक पदार्थ सेवनका कारण लैंगिक हिंसाले प्रशय पाएको भन्दै नीति मात्रै भन्दा पनि समस्याको कारण पत्ता लगाई त्यसको नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। दाङको भालुबाङबाट प्रहरीले जेठ 22 गते ब्राउन सुगर सहित एकजनालाई पक्राउ गर्यो। कपिल वस्तुको शिवराज नगरपालिका 5 पर्चिया निवासी 42 वर्षीय साकिर खान 6 ग्राम 770 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए। लागू औषध बिक्रीका लागि भालुबाङतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरीलाई भालुबाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका 1 भालुबाङबाट खानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ। यसैगरी जेठ 18 गते तुलसीपुर महानगरपालिका 6 झुमरेबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित 4 जनालाई प्रहरीले पक्राउ गर्यो।

0: लागु औषधको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा तुलसीपुरबाट खटिएको प्रहरीले 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित तुलसीपुर छ झुमरे निवासी 25 वर्षीय पवित्र डाँगी, छोइठाउँका 26 वर्षीय गोविन्द बुढा, तुलसीपुर सात निवासी 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा छेत्रीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको छ। लागु औषध दुर्व्यसन सम्बन्धी यी दुई जिल्लाका प्रतिनिधिमूलक घटना मात्रै हुन्। जेठ महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा संलग्न 29 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रहरीले उनीहरूको साथबाट 21 ग्राम 950 मिलिग्राम ब्राउन सुगर, 33 ग्राम 410 मिलिग्राम गाँजा, 480 वटा मनोदीपक पदार्थका ट्याब्लेट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा लागु औषध कारोबार तथा प्रयोग सम्बन्धी घटना सँगसँगै लागु औषधका घटनामा संलग्न व्यक्तिहरूको संख्यामा पनि वृद्धि भएको छ। प्रहरीको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागु औषध सम्बन्धी 113 वटा मुद्दामा 217 जना पक्राउ परेकाबाट 371 ग्राम 658 मिलिग्राम ब्राउन सुगर, 11 किलो 288 ग्राम चरेस, 2 किलो 421 ग्राम 77 मिलिग्राम गाँजा र 3507 वटा नाइट्रा जेपाप ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ। आर्थिक वर्ष 2081-82 दाङमा लागु औषध सम्बन्धी 106 वटा घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले अवैध लागु औषध नियन्त्रणका लागि विद्यालयदेखि समुदाय स्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि घटनामा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ़िरहेको बताउनु भएको छ। लागु औषध दुर्व्यसन रोक्न जिल्ला प्रहरी कार्यालय सँगसँगै जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उहाँले लागु औषध कारोबार सँगसँगै प्रयोगकर्तालाई कानून बमोजिम कार्यवाहीसँगै लागु औषध नियन्त्रण तथा रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भएको छ। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको बजेटमाथिको छलफल अझै शुरू हुन सकेको छैन। सोमबारदेखि लगातार स्थगित हुँदै आएको प्रदेश सभा बैठक हिजो पनि सञ्चालन हुन नसकेपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37 अर्ब 38 करोड़ 45 लाख रूपियाँको बजेट सार्वजनिक गरेको थियो। तर बजेट निर्माणका क्रममा सांसदका योजना कटौती गरिएको भन्दै प्रतिपक्ष सँगसँगै सत्ता पक्षकै केही सांसदले समेत असन्तुष्टि जनाउन थालेपछि बजेटमाथिको छलफल नै प्रभावित बनेको हो। बजेटमाथि सैद्धान्तिक छलफलका लागि गत सोमबार बैठक आह्वान गरिएको थियो, तर प्रदेशसभा सदस्यहरूले बजेटसँग सम्बन्धित रातो किताब तथा वार्षिक कार्यक्रम समयमै उपलब्ध नगराइएको भन्दै अध्ययनका लागि समय नपुग्ने भएकाले बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबार दिउँसो 1 बजे बसेको प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 10 बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले प्रदेश संचित कोषबाट खर्च र विनियोजन गर्ने सम्बन्धी विनियोजन विधेयक समेत सभामा पेश गर्नुभएको थियो। मंगलबार प्रस्तुत गरिएको विनियोजन विधेयकमाथि बुधबारदेखि छलफल गर्ने कार्यसूची तय भएको थियो, तर सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै अधिकांश प्रदेशसभा सदस्यले आपत्ति जनाएपछि बैठक नै सञ्चालन हुन सकेन। हिजो बिहिबार सदन सञ्चालनको वातावरण नबनेपछि प्रदेश प्रमुख सभामुख तुलाराम घरती मगरले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो। बजेटप्रति सत्तापक्षभित्रै असन्तुष्टि देखिएपछि लुम्बिनी प्रदेश सरकारमाथि सांसदहरूको दबाव बढ़ेको छ। बजेट संशोधन र सहमतिका लागि दलहरूबीच छलफल जारी रहेकाले विनियोजन विधेयकमाथिको छलफल कहिले शुरू हुने भन्ने अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको बताइएको छ। दाङको ऐतिहासिक टरेगाउँ विमानस्थलको स्तर वृद्धिका लागि संघीय सरकारले आर्थिक वर्ष 2083-84 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि दाङवासीमा केही आशा पलाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार उक्त रकम धाउन मार्ग विस्तार र पूर्वाधार सुधारमा खर्च गरिनेछ। अहिले करिब 750 मिटर रहेको धाउन मार्गलाई 1500 मिटर पुर्याउने लक्ष्य राखिएको छ। विस्तार सम्पन्न भएपछि 72 सीट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। अहिले भने विमानस्थलमा 19 सीटे ट्विन अटर विमानबाट मात्रै सीमित उडान हुँदै आएको छ। विमानस्थल विस्तार भएपछि दाङ तथा मध्यपश्चिम क्षेत्रका यात्रुलाई नेपालगंज र भैरवा जानुपर्ने बाध्यता अन्त्य हुनेछ। 2011 सालमा स्थापना भएको टरेगाउँ विमानस्थल देशका पुराना विमानस्थल मध्ये एक भए पनि वर्षौंदेखि अपेक्षित विकासबाट वञ्चित थियो। यसअघि बजेट विनियोजनबारे विभिन्न आशंका रहे पनि मन्त्रालयले 25 करोड़ रूपियाँ सुनिश्चित गरेको पुष्टि गरेपछि स्थानीयमा उत्साह बढ़ेको छ। दाङ क्षेत्र नम्बर 3 का सांसद कमल सुवेदीले विमानस्थल विस्तारले दाङको आर्थिक सामाजिक र पर्यटन विकासमा नयाँ सम्भावना सृजना गर्ने बताउनु भएको छ। दशकौंदेखि चर्चामा मात्र सीमित रहेको टरेगाउँ विमानस्थल विस्तारको योजना यसपटक बजेट सहित अघि बढ़ेकाले दाङवासीले अब यसको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा गरिरहेका छन्। प्युठानका 9 वटै स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम सहित बजेट समेत सार्वजनिक गरेका छन्। जिल्लाका 2 नगरपालिका र 7 गाउँपालिकाले गाउँसभा र नगरसभा मार्फत बजेट प्रस्तुत गरेका हुन्। जस अन्तर्गत प्युठान नगरपालिकाले 89,88,10,000 रूपियाँ र स्वर्गद्वारी नगरपालिकाले 72,47,79,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। त्यसै गरी सरमरानी गाउँपालिकाले 46,90,42,000 रूपियाँ, झिमरुक गाउँपालिकाले 62,17,31,000 रूपियाँ तथा गौमुखी गाउँपालिकाले 64,04,72,000 रूपियाँको बजेट प्रस्तुत गरेका हुन्। गाउँसभाबाट मानवी गाउँपालिकाले 44,51,40,130 रूपियाँ, मलरानी गाउँपालिकाले 41,43,09,709 रूपियाँ, ऐरावती गाउँपालिकाले 52,92,80,000 रूपियाँ र नौबहिनी गाउँपालिकाले 56,90,40,808 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका हुन्। यसैबीच रूकुम पश्चिमका 6 वटै स्थानीय तहले पनि आगामी आर्थिक वर्ष 2083-84 लागि 3,62,71,76,904 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका पालिका मध्ये मुसिकोट नगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ। नगर उपप्रमुख विमल कुमार पुनले 73,73,23,848 रूपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। यस्तै गरी आरबीसकोट नगरपालिकाले 71,37,47,000 रूपियाँको बजेट ल्याएको छ। चौरजाहारी नगरपालिकाले 57,23,82,500 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकातर्फ सानीभेरी गाउँपालिकाले 55,08,24,000, त्रिवेणी गाउँपालिकाले 54,97,39,956 रूपियाँ, बाफीकोट गाउँपालिकाले 50,34,59,000 रूपियाँ र 50,34,59,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। स्थानीय तहहरूले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, रोजगार सृजना, पर्यटन प्रवर्धन र सामाजिक सुरक्षा सम्बन्धी कार्यलाई प्राथमिकता दिइएको छ। आजको परिवेशमा अब छोटो विश्राम।
1: किसानहरूका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नार्को अन्तर्गतको अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले यस वर्ष अदुवा र हलेदो अर्थात बेसार खेतीको प्रविधि प्रवर्धन अभियान सम्पन्न गरेको छ। किसानको आय आर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नगदेवाली अदुवा र बेसारको प्रविधि प्रवर्धनका लागि देशका 30 भन्दा बढ़ी जिल्लामा प्राविधिक अभिमुखीकरण गरिएको हो। अनुसन्धान कार्यक्रमले हालै सल्यानको त्रिवेणी गाउँपालिका एक सालीबाङमा हलेदो उत्पादक कृषक समूह गठन गरेको छ। नेत्र प्रकाश पुन अध्यक्ष, पूर्णिमा बुढाथोकी सचिव, अमृता रोका कोषा अध्यक्ष रहेको 9 सदस्यीय समूह गठन गरिएको अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेक बहादुर खड्गाले जानकारी दिनुभएको छ। यसै क्रममा हालै रोल्पाको त्रिवेणी गाउँपालिका 5 जुगारमा पनि अदुवा बाली विशेष कृषक दिवस सम्पन्न गरिएको बताइएको छ। देशभरका विभिन्न जिल्लामा 1500 भन्दा बढ़ी किसानलाई अदुवा र बेसार खेती सम्बन्धी प्राविधिक अभिमुखीकरण गरिएको अदुवावाली अनुसन्धान केन्द्रका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभएको छ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधिसँग छलफल, किसानलाई अभिमुखीकरण र स्थलगत अवलोकन गरिएको उहाँले बताउनुभयो। अहिले कालो हलेदोका 15 जातहरूको अनुसन्धान भइरहेको भन्दै उहाँले पालिकासँग सहकार्य गरी प्रविधि प्रवर्धन र बजारीकरणका लागि पहल गरिने बताउनु भएको छ। साथै अदुवा किसान र सहकारीका प्रतिनिधिहरूलाई अदुवा र बेसारका उन्नत जात, रोग र किरा व्यवस्थापन, उत्पादन प्रविधि, भण्डारण, प्रशोधन र बजारीकरणका विविध पक्षबारे विस्तृत रूपमा अभिमुखीकरण गरिएको बताइएको छ। कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दाङको दंगीशरण गाउँपालिका एकमा रहेको आधारभूत विद्यालय बाँकी बेटारपुरका विद्यार्थीहरूलाई पोशाक र झोला वितरण गरेको छ। बैंकको लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा कुमारी बैंक शाखा कार्यालय दंगीशरणको सम्बन्धमा हिजो आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत 60 विद्यार्थीहरूलाई पोशाक र झोला वितरण गरिएको हो। शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीको मनोबल बढ़ाउनुका साथै पठन पाठनमा सकारात्मक प्रभाव पर्ने बताउनु भएको छ। कुमारी बैंक लुम्बिनी प्रदेश प्रमुख सुदन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी बैंक शाखा कार्यालय दंगीशरणका प्रमुख एकराज केसीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायको विकास र शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू बैंकले विभिन्न समयमा गर्दै आएको बताउनु भएको छ। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको छ। केन्द्रीय सदस्यहरूको लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको हो। रासोपाको विधानमा कुल 19 पदाधिकारी रहने व्यवस्था भए पनि 6 पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा बालिन शाहलाई चयन गर्ने निश्चित छ। बाँकी रहेका पदहरूमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति र एक खुल्ला महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि कड़ा प्रतिस्पर्धा हुँदैछ। अरू पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनित गरिने रासोपाले जनाएको छ। उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले र विराज भक्त श्रेष्ठबीच प्रतिस्पर्धा रहेको छ। यसै गरी महिला उपसभापतिमा सोभिता गौतम, इन्दिरा राणा मगर र डाक्टर तोसीमा कार्कीले उम्मेद्वारी दिएका छन्। महामन्त्रीका लागि मनिष झा, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रंजु दर्शना, सागर ढकाल, गणेश प्राजुली लगायतले दावी गरेका छन्। यसै गरी सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असीम शाह, रीमा विश्वकर्मा, ज्वाला संगरोला लगायतले प्रतिस्पर्धा गरिरहेका छन्। 900 सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम गैराती सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार डाक्टर स्वर्णिम वाग्लेले सर्वाधिक अर्थात 2607 मत प्राप्त गर्नुभएको छ। दोस्रोमा सोभिता गौतमले 2594 मत ल्याउनु भएको छ भने तेस्रोमा शिशिर खनालले 2495 मत पाउनु भएको छ। पदाधिकारीका लागि आज बिहान 10 मतदान प्रक्रिया शुरू हुने बताइएको छ।

र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको जनाएको छ। महालेखाले हिजो साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको जनाएको हो। अहिले कोशी मधेस बागमती प्रदेशका सम्पूर्ण भूभाग र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागको थोरै स्थानमा मात्रै मनसुनी वायुको प्रभाव छ। शुक्रबार र शनिबार देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज र भोलि सुदूरपश्चिम प्रदेशमा तराई भूभागका केही ठाउँमा तातो लहर तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: ओहो, ल पढ्नुस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
3: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
2: त्यही त खै, यिनलाई चेत किन नआउला?
4: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
5: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
2: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558820178 र 9814411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात
5: मेरी आमोइनी घर त बनाएछस् माङ्गी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
6: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
6: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
7: हामी कहाँ साल सिचौ असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
8: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
11: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
2: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
14: दन्त परीक्षण तथा परामर्श सेवा
13: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
13: दाँत निकाल्ने
14: दाँत भर्ने
13: दाँतको जरादेखि उपचार गर्ने
14: कृत्रिम दाँत लगाउने
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
13: दाँतको कस्मेटिक उपचार
14: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
15: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
16: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
17: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी वर्ल्ड
16: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
18: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
16: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
18: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
19: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर
20: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा
19: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है
20: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9857880

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: खुसीको खबर,
6: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
7: मोबाइल नम्बर 98680791694 र 98228156576।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
13: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
14: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
15: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
17: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता

क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97485-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 98478306627 र 98225227262।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578220756।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रोफार्म।
6: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
6: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
6: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 98578220178 र 98134411448।
7: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 8 बजेको प्रकृति समय सन्देश, स्वच्छ वातावरण, स्वस्थ जीवन।
2: पानस मेडिकल फर्मा तुल्सीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिण तर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती।

0: थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041129।
1: हरेक रोग को हरेक बिरामी को निवारण गरिने भरपर्दो स्थान नेशनल बाथ रोग सेन्टर
2: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा
1: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
2: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578080103।
3: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ
3: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 98578020178 र 98134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 98578211524 र 98578222915।
6: कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
7: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: नजिक

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गएसन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858840601।
10: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
11: तपाई सँगसँगै

निर्विरोध निर्वाचित हुनु भएको हो। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिक पछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वाग्लेको मात्रै उम्मेद्वारी परेपछि अब 1 महिला उपसभापति, 1 महामन्त्री खुल्ला, 2 सहमहामन्त्री खुल्ला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेउपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च घर भाडा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खुलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घर भाडा बापत प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। मनसून भित्रिएको 1 हप्ता भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। अहिले कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसून वायुको सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैराती र आज बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा

लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ़ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा 4 पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। यसैबीच नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असुल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाई छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्ट्रेक्सन टीम बीआईटी अर्थात सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ़दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्नेच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनाशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र यूएसएले एकअर्का विरूद्ध 2-2 गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गराइते भएका खेलमा समूह इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। 4 विश्व विजेता जर्मनी गैराति इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा उपसभापतिमा स्वर्णिङ वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 थप, सो व्यवस्थापन खर्चका लागि 15 निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दैछ।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
12: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
5: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र ₹10 र ₹20 उपलब्ध
14: हर घरमा हिंगिरी के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
16: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन, दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन तिरगरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
25: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
24: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल, सिसौ, अचना, सालको चौका, झ्याल, झोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
22: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9478814894।
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
15: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227662।
14: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
0: खुशीको खबर।
1: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9686719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9858723971।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
26: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
27: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: ഇന്ത്യ ചെറിയ
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
22: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
25: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
26: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
27: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
26: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
27: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 082-520-103 र 98-578-80-103।
25: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रोफार्म।
25: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
18: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, औषधी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
25: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
18: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
25: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: ViaNet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97-487-0711 र 98-10-87-3180
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छालरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
6: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले दिद्दिदा घटाई भाँडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहो
24: घर त बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल चिसौ असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478814894
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटर का सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9847306027 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाइ।
2: खुशीको खबर।
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822185576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27-695 र 9910-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
29: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआइसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दा, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
20: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू:
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
25: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
1: सिनियर स्टाफ नर्स बिना श्रेष्ठ द्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
25: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578080103।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578020178 र 98134411448।
3: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुआत।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर डाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578121524 र 98578222915।
4: बदमासी आएको सरकारै छ हाम्रो वनमा, ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
4: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
4: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 11 बजेको प्रकृति समय सन्देश, रुख रोपौ वन जोगाउ।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97487-0711 र 98107-3180।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारो, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149-29।
5: खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो फलले दिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-6770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
16: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भो बोलादै, के गुनगुनाइरहेको?
16: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ ल मसँग, सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98-578-20-300।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
23: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिस्टो, असला, सालको चौकस, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमराज चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98-578-23-894, 98-478-14-894।
13: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
0: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटर का सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227262।
1: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: खुशीको खबर।
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
0: मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
24: किसानहरूका लागि खुशीको खबर।
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
25: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9910126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
29: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
5: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
7: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य

0: रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने समय: दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219004।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुरु जजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487061 र 98578840601।
12: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
13: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
14: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
13: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578880

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्च हुन्न भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
7: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
8: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
8: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
10: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
12: दन्त परीक्षण तथा परामर्श सेवा,
11: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
11: दाँत निकाल्ने,
12: दाँत भर्ने,
11: दाँतको जरादेखि उपचार गर्ने,
12: कृत्रिम दाँत लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
11: दाँतको कस्मेटिक उपचार,
12: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578251188 र 98478140188। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
2: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578201178 र 98134411448।
13: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजपाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने। आज सुनको भाउ सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राजसभाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
0: आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 औं बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनु पर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन, तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनियाँ विद्युतीय गाड़ीले पकड़ जमाउन थालेको छ। कार उत्पादन उद्योगहरूबीचको सहकार्य बढ़दै गएको छ। चिनियाँ कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाटपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनियाँ गाड़ीहरू भित्रिरहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान, कोरियाली र युरोपियली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनियाँ साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलान्तरले पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। हारका बावजूद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि 2 खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुंगियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्डस समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गैराती समूह ईका इक्वेडर र आइवरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति 12:45 नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसपाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनियाँ विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनियाँ कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857820756।
14: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भयो बोलादै, के गुनगुनाइरहेको?
14: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
14: यति सजिलै?
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन पिर गरेकी नानी, जाउँ ल मसँग, सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ सार, सिसौ, असना, सासु, चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458714894।
10: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
11: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227262।
10: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
0: खुशीको खबर।
11: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860719194 र 9822186576।
23: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
24: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
25: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27-6995 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
26: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
27: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
28: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
29: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाईं सँगसँगै

0: ഇവിടുത്തെ പ്രസിഡന്റ്
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई

0: लगायत सीटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गए सन्च हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
12: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
5: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
13: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
14: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरूम सेंचर।
15: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
14: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
15: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578880103।
16: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
17: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578821524 र 98578822915।
18: बदमासी आएको सरकारै छ हाम्रो वनमा, ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
19: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
20: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
19: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
20: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
19: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
20: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
21: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछु होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
22: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
21: त्यही त खै, यिनलाई चेत किन नआउला?
22: जथाभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
23: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृतिमूल खबरमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 MHz, इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट लुम्बिनी प्रदेशका 77 गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक। दाङमा लागू औषध नियन्त्रणमा प्रहरीको सक्रियता। तुलसीपुर क्षेत्रबाट मात्रै 63 जना लागू औषधमा संलग्न पक्राउ। सल्यानको वनघाट कुपिने नगरपालिकाले सार्वजनिक विधामा पनि भुक्तानी सेवा सञ्चालन गर्ने। रूकुमको आरबीस कोटमा स्वास्थ्य कर्मीको आन्दोलन टुंगियो। 4 बुधे सहमतिपछि काममा फर्किने। 3 वर्षमा माध्यमिक तहका 1,64,000 विद्यार्थी सम्पर्कविहीन। समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत। एमालेसँग तत्काल सहकार्य हुने प्रचण्डको भनाई। र विदेश खबरमा, भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। खेल खबरमा, नेदरल्याण्डसमा हुने लीग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा। लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट समयमै गाउँसभामा प्रस्तुत गरेका छन्। प्रदेशमा रहेका 73 गाउँपालिका मध्ये 77 गाउँपालिकाले असार 10 गतेभित्रै बजेट पेश गरेसँगै स्थानीय तहको योजना र बजेट निर्माण प्रक्रियामा उल्लेख्य रूपमा सुधार देखिएको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार लुम्बिनी प्रदेशको कपिल वस्तु जिल्ला स्थित मायादेवी र सुद्धोधन गाउँपालिका तथा रूपन्देहीको कोटही माहे गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकाले कानूनले तोकेको समय सीमा भित्रै गाउँसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। कोटही माई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बजेटका विषयमा कार्यपालिकामा सहमति जुटिसकेकाले अब 2 दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार 1 गतेभित्र बजेट गाउँसभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार अधिकांश गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समन्वय अधिकृत रविन गौतमका अनुसार स्थानीय तहमा बजेट निर्माण र योजना तर्जुमा प्रक्रियाप्रति जनप्रतिनिधि र कर्मचारी दुवैको अनुभव बढ़दै जाँदा समयमै बजेट ल्याउने संस्कृतिको विकास भएको छ। महासंघका अनुसार केही गाउँपालिकाको तयारी नपुग्नु, जनप्रतिनिधिहरूको अस्वस्थता, प्रमुख प्रशासकीय अधिकृतको सरूवा, आवश्यक कागजात तयारीमा ढिलाइ र राजनैतिक सहमतिको अभाव जस्ता कारणले गर्दा निर्धारित समयमा बजेट पेश गर्न नसकेको पाइएको छ। यद्यपि ती गाउँपालिकाले समेत छिट्टै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। स्थानीय सरकारको दोस्रो कार्यकालको यो 5औं तथा अन्तिम नीति कार्यक्रम र बजेट अधिवेशन भएकाले यस वर्षको बजेटलाई विशेष महत्वका साथ हेरिएको छ। आगामी आर्थिक वर्षको बजेटले स्थानीय तहको विकास, प्राथमिकता, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रमलाई मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ। महासंघले स्थानीय तहमा वित्तीय अनुशासन, योजना निर्माणको क्षमता तथा सुशासन प्रवर्धनमा उल्लेखनीय सुधार देखिएको जनाएको छ। यसैबीच कर्णाली प्रदेशका जम्मा 79 स्थानीय तहमध्ये अधिकांश पालिकाले आफ्नो क्षेत्रका भूगोल क्षमता र आवश्यकता अनुसार निर्धारित समयसीमाभित्रै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। विशेष गरी कृषि पूर्वाधार शिक्षा पर्यटन खानेपानी स्थानीय कार्यक्रम र सिप विकासलाई विशेष प्राथमिकता दिइएको छ। जुम्लाका 8 स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम सहित बजेट ल्याएका छन्। रूकुम पश्चिमका 6 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि 3,62,71,76,904 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। यसै गरी सल्यानको कालीमाटी गाउँपालिका बाहेक सबै स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। जिल्लाको 9 स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट 5,88,71,64,788 रूपियाँ रहेको छ। यसै गरी मुगुका 4 स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् भने जाजरकोटका 7 स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। दाङको तुलसीपुर क्षेत्रमा लागू औषध प्रयोग तथा कारोबारमा संलग्न 63 जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको प्रभात फेरी कार्यक्रममा बोल्दै कार्यालय प्रमुख डीएसपी होमबहादुर प्राजुलीले चालू आर्थिक वर्षको अहिलेसम्म तुलसीपुरमा लागू औषध सम्बन्धी 37 मुद्दा दर्ता भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार उक्त अवधिमा 37 ग्राम खैरो हेरोइन समेत बरामद गरिएको छ भने 63 जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ। डीएसपी प्राजुलीले लागू औषध प्रयोग र अवैध कारोबार नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरिरहेको बताउनु भएको छ। लागू औषधका कारण व्यक्ति परिवार र समाजमा गम्भीर असर परिरहेको बताउँदै उहाँले यसको नियन्त्रणका लागि प्रहरीसँगै अभिभावक स्थानीय तह विद्यालय र समुदायको समेत साझा भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले लागू औषधका घटना शून्यमा झार्ने लक्ष्यसहित निगरानी कार्यवाही र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट मात्रै लागू औषध मुक्त समाज निर्माण सम्भव हुने बताउनु भएको छ। लागू औषधको चुनौती चिनौ सामाजिक समाधानको बाटो खोजौ भन्ने मूल नारासहित आयोजित प्रभात फेरी कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर द्वय टोपेन्द्र बुढा र असीम हमाल, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वरिष्ठ सही वीरबान राउल, अस्थायी प्रहरी पोस्ट बस पार्कका प्रमुख सही दिग्विजय केसी, संयोजना अन्य प्रहरी कर्मचारी र स्थानीय नागरिकको उल्लेख्य रूपमा सहभागिता रहेको थियो। समाज सुधार तथा सुरक्षा अभियानका संयोजक वीरेन्द्र विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरूले बजार क्षेत्र परिक्रमा गर्दै लागू औषध विरूद्ध जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा युवा पुस्तालाई लागू औषधको कुलतबाट जोगाउन अवैध कारोबार विरूद्ध सबै एकजुट हुन र स्वस्थ सुरक्षित र सभ्य समाज निर्माणमा सामूहिक भूमिका निर्वाह हुनुपर्नेमा जोड़ दिइएको छ। सल्यानको वनगाट कुपिण्ड नगरपालिकामा सार्वजनिक विदाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने भएको छ। आर्थिक वर्ष 2082-83 को अन्त्य नजिकै गर्दा बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आर्थिक दायित्व समयमै फर्च्युट गर्ने उद्देश्यले सार्वजनिक विदाका दिनमा समेत भुक्तानी प्रक्रिया सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम यही असार 25 गतेसम्म आर्थिक प्रशासन शाखाबाट सार्वजनिक विदाका दिनमा पनि नियमित रूपमा भुक्तानीको काम हुने जनाएको हो। नगरपालिकाले भुक्तानी लिनुपर्ने ओडा कार्यालय, विषयगत शाखा, योजना उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक तथा अन्य सरकारवालाहरूलाई आवश्यक बिल भरपाई सम्झौता कार्य सम्पन्न प्रतिवेदन सिफारिश लगायतका सम्पूर्ण कागजात समयमै पूर्ण रूपमा तयार गरी आर्थिक प्रशासन शाखामा पेश गर्नुपर्नेमा अनुरोध गरेको छ। यसैगरी भुक्तानी प्रक्रियालाई छिटो व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित शाखा प्रमुख, योजना शाखा, प्राविधिक शाखा, जीएनसी शाखा र अन्य कर्मचारीलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिनुभएको छ। उहाँले अन्तिम समयमा अनावश्यक चाप सृजना हुन नदिन समयमै आवश्यक कागजात पेश गरी भुक्तानी लिन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएको छ। रुकुम पश्चिमको आर्बिस्कोट नगरपालिकामा कार्यरत करार स्वास्थ्य कर्मी र नगरपालिका बीच चारबुदे सहमति भएपछि केही दिनदेखि जारी आन्दोलन टुंगिएको छ। चारबुदे सहमति भएसँगै आन्दोलन टुंगिएपछि स्वास्थ्य कर्मीहरू काममा फर्किने भएका छन्। केही दिन अघि तलब, अतिरिक्त सेवा भत्ता र जोखिम भत्ता वृद्धि लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्य कर्मीहरूले नगरपालिकासँग छलफल गरी सहमति जुटाएपछि सामूहिक राजीनामा फिर्ता लिने र नियमित कामकाजमा फर्किने निर्णय भएको हो। आज भएको सहमति अनुसार अहिले कायम रहेको तलब स्केल यथावत राखिने, कार्यालय समय बाहेक अतिरिक्त समय काम गरे बापत नगर करार तहको तलब अनुसार अतिरिक्त सेवा तलब भत्ता उपलब्ध गराइने, प्रयोगशाला र एक्सरे विभागमा कार्यरत स्वास्थ्य कर्मीको जोखिम भत्ता 20% बढ़ाएर 25% पुर्याउने उल्लेख गरिएको छ। यसैगरी नगरपालिकाबाट नियुक्त करार स्वास्थ्य कर्मी र अन्य करार कर्मचारी सम्बन्धी कार्यविधि समयानुकूल संशोधन गर्न कार्यदल गठन गरी आवश्यक सिफारिश नगर कार्यपालिकामा पेश गर्ने पनि सहमति भएको छ। सहमति पत्रमा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम तथा करार स्वास्थ्य कर्मीहरूको तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। सहमति भएसँगै स्वास्थ्य संस्थाहरूमा प्रभावित सेवा पुनर्नियमित रूपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ। खानेपानी आयोजनाको दिगोपना, गुणस्तरीय सेवा प्रवाह र उपभोक्ता समितिको संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा पानी सम्मेलन हुने भएको छ। यही असार 14 गते प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शंखमूलको शंख पार्कमा पानी सम्मेलन हुने भएको हो। गाउँपालिका अन्तर्गत सबैका लागि दिगो खानेपानी तथा सरसफाई कार्यक्रमको आयोजनामा हुन लागेको सम्मेलनले पालिकाभित्र संचालित सबै खानेपानी योजनाहरूलाई व्यवस्थित, दिगो र प्रभावकारी बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभएको छ। दाङको राप्ती गाउँपालिका एक स्थित मछी ताल गाउँलाई राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषण मन्त्री नमूना गाउँका रूपमा छनौट गरिएको छ। समुदायमै पोषण सुधार, कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको प्रवर्धन र पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले मछीताल गाउँलाई पोषण मैत्री नमूना गाउँका रूपमा छनौट गरेको हो। नमूना गाउँ छनौट भएसँगै बिहिबार स्थानीय बासिन्दाका लागि पोषण मैत्री गाउँ निर्माण र पोषण सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पोषण सम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका अध्यक्ष विष्टले पोषणयुक्त आहार, सरसफाई, स्वास्थ्य सेवा र स्थानीय स्रोत साधनको सदुपयोग मार्फत स्वस्थ समुदाय निर्माण गर्न सकिने बताउनुभयो। पोषण मन्त्री नमूना गाउँ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय समुदाय, जनप्रतिनिधि र सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ। तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: खुसीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-5223-32 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउन मुस्किल परेको छ। पछिल्लो 3 वर्षमा माध्यमिक तहबाट 1,64,000 विद्यार्थी गायब भएका छन्। आर्थिक सर्वेक्षण 2081 अनुसार शैक्षिक वर्ष 2081मा आधारभूत तहमा 54,65,000 विद्यार्थी अध्ययनरत रहँदा सोही वर्ष उच्च शिक्षा विश्वविद्यालय तहमा भर्ना हुने विद्यार्थीको संख्या जम्मा 7,10,694 मात्रै छ। यसरी आधारभूत तहमा भर्ना भएका कुल विद्यार्थी मध्ये झण्डै 87% विद्यार्थी उच्च शिक्षाको ढोकासम्म नपुग्दै बीचमै शिक्षा क्षेत्रबाट बाहिरिने गरेको बताइएको छ। माध्यमिक तह अर्थात कक्षा 9 देखि 12 पछिल्लो 3 वर्षमा निरन्तर घट्दो क्रममा रहेको पाइएको छ। शैक्षिक वर्ष 2079मा माध्यमिक तहमा 18,30,000 विद्यार्थी भर्ना भएकोमा शैक्षिक वर्ष 2080मा घटेर 17,71,000 र शैक्षिक वर्ष 2081मा आइपुग्दा थप खुम्चिएर 16,66,000 सीमित भएको छ। पछिल्लो 3 वर्षमै माध्यमिक तहबाट मात्रै झण्डै 8.96% अर्थात 1,64,000 विद्यार्थी घटेको बताइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय रूपमा सुधार भएको जनाएको छ। मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा एसी कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेका हुन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढ़ाएको छ। सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया र परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लगिएको बताइएको छ। विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले जानकारी दिनुभएको छ। व्यवस्थापिका संसद अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ। संघीय संसद सचिवालयले आज सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार यही असार 13 गते शनिबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश समयमै बस्न नसकेको हो। त्यसैले प्रतिनिधि सभा नियमावली 2082 को नियम 6 को उपनियम 3 बमोजिम सभामुखले सभाको बैठक 2082 असार 14 गते आइतबार बिहान 11 बजे बस्ने गरी पुनः निर्धारण गरेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान रहेको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत पदाधिकारी चरणका लागि 2रो चरणमा निर्वाचन भएको हो। राजसपाको सभापति पदमा रवि लामिछाने र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको हो। महिला उपसभापतिमा सविता गौतम र डाक्टर तोसीमा कार्की बीच प्रतिस्पर्धा देखिएको छ। महामन्त्री पदमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेद्वार हुनुहुन्छ। महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, प्रमोद न्यूपाने, गणेश प्राजुली, जगदीश खरेल र शिशिर खनाल तथा राजु नाथ पाण्डेले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिइसक्नु भएको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनु भएको छ। सहमहामन्त्री पुरूषका लागि असीम शाह, रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त रहनु भएको छ। महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्माले समेत उम्मेद्वारी दिनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण अहिले केही बेरमा हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचना अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज साँझ 6:30 बजे महाधिवेशनको स्थल हलमा हुने भएको छ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरिसकेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। उहाँले मोरङको विराटनगरमा पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरी अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकारीको सहमति हुने गरी छलफलमा रहेको बताउनुभयो। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँले दावी गर्नुभएको छ। मूल खबरमा अब विदेश खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्नेच्युडका दुई भूकम्पले राजधानी काराकास सहितका ला ग्वाइरा राज्यमा पनि ठूलो क्षति पुर्याएको छ। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका स्थानीयले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बीबीसीले जनाएको छ। र मूल खबरको अन्तमा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 31 गतेसम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै गरी नेदरल्याण्ड्स 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा छन्। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। लुम्बिनी प्रदेशका 70 गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक। दाङमा लागू औषत नियन्त्रणमा प्रहरीको सक्रियता। तुलसीपुर क्षेत्रबाट मात्रै 63 पक्राउ। सल्यानको वनगाटको पिण्ड नगरपालिकाले सार्वजनिक विधामा पनि भुक्तानी सेवा सञ्चालन गर्ने। रूकुमको आर बिस्कोटमा स्वास्थ्य कर्मीको आन्दोलन टुङ्गियो। चारबुधे सहमतिपछि काममा फर्किने। 3 वर्षमा माध्यमिक तहमा 1,64,000 विद्यार्थी गायब। समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत। एमालेसँग तत्काल सहकार्य गर्ने प्रचण्डको दावी। र विदेश खबरमा भेनेजुएलामा शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुग्यो। खेल खबरमा नेदरल्याण्डमा हुने लीग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा। हवस् त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाब केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिलाब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा
2: 10 बेड एनआईसीयू सेवा
1: 10 बेड एसडीयू सेवा
2: नर्मल डेलिभरी तथा सीएस सेवा
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475।
3: खुशीको खबर
4: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
6: मोबाइल नम्बर 9680719194 र 9822-81-5676।
7: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: स्कूल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
9: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
10: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
11: अब के हुनु नि बाबु डाक दुखेर मर्न लागिसके म त कहीँ गएछ भन्नु भने
10: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
12: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
13: हामी कहाँ उपलब्ध सेवाहरू
14: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
12: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
17: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
18: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रो फार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
7: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9857820178 र 9134411448।
9: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
10: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: yaşındayımca geriye farkatı yeter dümdü tutmak yardım kaç.
1: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
4: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी बिजनेस। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन, विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041429।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578121524 र 98578222915।
12: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
3: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
12: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
16: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आईसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
8: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
8: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, शिशो, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
10: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858-23894, 9848-14894।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महामन्त्रीमा विपिन आचार्य निर्वाचित, निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम, संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ़ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन धेरै व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध, 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने, काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: विजय पश्च सेवाका निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किन भनेदेखि हामी अहोरात्र खटेका छौं।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज, बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा, अबदेखि सवारी साधनमा कड़ाई।
3: फर्दर हामीले 24 घण्टाको विवरण हेर्दाखेरि 2500 देखि 2800 सवारी चालकहरूलाई कार्यवाही गर्ने गरेका छन्।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो, 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकार संचालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिन शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। का लागि 1289 मत खसेको थियो। राजसभा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
6: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको इभीसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनेछ सर, र त्यसपछि चाहिँ तपाईँको सहमत सहमत खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। यो अलिक लामो समय पनि लाग्यो ठुलो प्रक्रिया भएर, तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको पति त गए पनि, र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ मेरो आफ्नो पर्सनल उसमा चाहिँ।
5: काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंछी अण्डा दाना नष्ट गरिएका छन्। करिब डेढ़ महीना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंची व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
2: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म त यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पंक्षी अथवा पञ्चजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पशु सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ र यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
5: नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यसअघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लीजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लीजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
1: यस्तो अब संसद बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ, अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन धेरै व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा भोलि शनिबार पनि परेको अनि ती प्रतिपक्ष दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पर्सिलाई राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको त्याग सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू चलेको हो।
5: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेती देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल राष्ट्रिय उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्य उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत समन्वयका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित लागवाइडारा राज्यमा स्थानीय उद्धार कर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 देखि 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित सातौं स्थानमा रहेको छ।
0: लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै
7: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौं।
0: लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा
9: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
10: किसानहरूका लागि खुशीको खबर।
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
11: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
12: प्रोभाइडर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजी सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
16: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन् एकजना विद्यार्थी जेनिसा बुढाथोकी।
17: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्या ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू बेच्ने दोकान सब बन्द गरिदिनु।
16: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
18: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
16: प्रहरीका अनुसार

0: चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले, परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
1: चालू आर्थिक वर्ष 2082-83 को हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ,
2: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय अनि स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकताका साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा, मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
1: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
3: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागू औषध कुलत छुटाउनका लागि गर्नुपर्ने कार्य,
4: कोर्स चाहियो तपाईँलाई, डाक्टर हुनलाई डाक्टर कोर्स चाहियो, भर्ना गरेर 5 छक भाथान दिएर भयो, त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
3: पुनस्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू,
7: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
9: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागू औषध नियन्त्रण र योजना। सरकारले लागू औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पूरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागू औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेशलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
4: मन्त्रीले बोलेर मात्र रोकिन्छ? रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्, कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ। कोही स्कूल डिपार्टमेंट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठूलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा, एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ, अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले

0: खाएको कुनै पनि हालतमा थाहा पाउँछु तिमी बच्नै सक्दैनौ तिमी अफिसै जानु बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ कहीँ न कहीँ त पर्यो या त उसले जागिर खान पाइन्न भनेर खाँदै खाँदैन ड्रग एडिक्टहरूभित्र लुकिरहेका छन् उनीहरूले अरूलाई बनाइरहेका छन् अब खाएको चिन्नुभयो तपाईँले 7 लाख रहेछ अब म्यानेज कसरी गर्नुहुन्छ त 3 नम्बर म्यानेज गर्नुहोस् जेल हाल्ने हो कि जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ न चोर न ढाँट सरकारले दिन्छ यहाँ पनि मेथाडोन भन्ने दिन्छ त्यो सुधार्न होइन 4 मा 6 काटी पेसेन्ट मान्ने एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने यस्ता मोडल त 15 छ तपाईँको देशले अङ्गीकार गरे मोडल के त
1: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
0: चाहिँ मैले भनिरहेको छु त सरकारको एउटा पनि रियाप छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदियो भने व्यवस्थापन कसरी गर्नुहुन्छ त जेलमा हाल्नुहुन्छ 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ त्यसकारण 1 मा नखाएकालाई खान नदिने 2 मा खाएकालाई चिन्ने 3 मा चिनेकोलाई व्यवस्थापन गर्ने अव्यवस्थापन भयो रियाप गए उनीहरू कहीँ गए फर्केर आएर फेरि खान सक्छ नि त रिल्याक्स हुन त दिनु भएन प्लस उसले के भन्छ हजुर मलाई त केही सिपै छैन मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ अहिले शाखा छ अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ मैले यतिलाई थुने मैले यति समाते त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे पनि 20% रोग रोकिन्छ सपोर्ट गर्ने शाखै छैन भने चाहिँ तपाईँको भेट त कहाँ हुने भयो त एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान नेपाल पनि नदिनुहोस् त ऊ अर्को देश जान्छ जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौं त्यो दिन आफै उसले रक्सी छोड्छ किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ तपाईँले फलाना कुटेर बेच्यो भन्ने सुन्नुभएको छ अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ उसले त ठगी गरेको छ खालि तपाईँले सेतो चस्मा लाउनुहुन्छ नलाउनुहोस् लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर 10 दिन खुवाएर सिधाइदिएछ
1: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जाँच्न सकिन्छ एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ कस्तो खालको हुन्छ
0: लक्षणबाट थाहा हो दोस्रो लक्षणबाट थाहा भए त्यसलाई आइसोलेट गरिदिनुहोस् जस्तो स्कुलमा राम्रो पढिरहेको थियो हिसाबमा 80 ल्याउँथ्यो 40 ल्याए अब ऊ एबनर्मल भयो लक्षण ठिक भएन उसलाई जात दिनुहोस् पिसाब र पिसाबमा चाहिँ 7 दिनसम्म त प्रष्टै देखिन्छ
1: मानु पहिलो दिनमा त्यो सेवन गर्यो भने 7 दिनसम्म त्यसको चाहिँ लक्षण पिसाबमा आउने भयो
0: रगत तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो तपाईँलाई मैले जाँच्नु छ भने भनिदिनुपर्छ तपाईँलाई नभनी जाँच्छु नि अझ म शनिबार छोडिदिन्छु आइतबार जाँच्छु नि शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर त त्यस कारण यु क्यान टेस्ट एनी डे तर त्यो शाखा खोइ त मलाई भन्न न
1: संरचना त भएन नेपाल
0: संरचना नभए ठुल्ठूलो कुरो गरेर हुन्छ सबैले अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ भोलि हुनुहुन्न फेरि यो उहाँहरूको लागि अपर्च्युनिटी हो समयले कसैलाई कुर्नेवाला छैन सारा मान्छेहरू 25 वर्ष हाम्रै हो भन्थे काँग्रेसले पनि हिमालयले पनि 25 वर्ष हाम्रै भन्थे त्योभन्दा अगाडि राजाले नि भन्थ्यो हुँदैन हरेक मान्छेको स्टार्ट हुन्छ चेन्ज हुन्छ स्टप हुन्छ अहिलेको वास्तविकता अहिलेको यथार्थ उहाँहरू नै हो
1: तपाईँले भनेअनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा रिस्पन्ड नभएको
0: एक्सपर्टलाई सोध्दै सोध्दैन सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो मन्त्रीज्यूहरूलाई त के परेको छैन म त महाज्ञाता अहिले सरकारको एउटा पनि रियाप छैन संविधानमा स्वास्थ्य कसको जिम्मामा छ सरकारको त्यही कारण सरकारी स्वास्थ्य अन्तर्गत के बनायो सरकारी अस्पताल बनायो रियाप किन नबनायो अब रियापै नभनेपछि कसले चलायो त सामाजिक संस्थाहरूले चलायो सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त उसले कहीँबाट पैसा पाउनु पर्यो त्यसैले अरू देशमा के गर्छ उसलाई घर दिन्छ तपाईँले रियापहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ एउटालाई पैसा दिया दिनु भएको छ इन्डियामा पनि 3,000 भन्दा बढी रियापलाई 31 लाख रुपियाँ दिन्छ सरकारले ल गर हामीले पठाएको मान्छे पनि गर अब उहाँहरूले रियाप छैन भने सरकारको रियाप छैन भने खोलेको रियापलाई सपोर्ट गर्नु पर्यो परेन खोलेको रियापलाई स्ट्रेन्थेन गर्नु पर्यो परेन उल्टो बन्द कसरी गर्ने
1: बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था
0: एउटाले उजुरी हाल्यो भने बन्द गरेर दौडिहाल्ने चिप पपुलारिटी के अरे तपाईँलाई यहाँ तपाईँलाई यो घर चलाउन कति गाह्रो होला यो विचार तपाईँलाई नै थाहा होला यहाँ भाडा तिर्न कति गाह्रो छ बिजुली तिर्न कति गाह्रो छ सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन अब मैले उजुरी हाल्ने त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँलाई छेरेड गरिदिइहाल्ने कुन चाहिँ मान्छेले सम्मान पाछ मलाई भन्नुहोस् त
1: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने
0: त्यहाँ छ तर त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका त्यसमा 1.5 रु पनि जमिन हुनुपर्छ भन्नुभएको छ त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ त्यो भने त लज भयो लज लजमा यतिवटा चाहिँ रूम चाहिन्छ भने जस्तो भयो क्या भातको पनि मान्छे चाहिन्छ होइन विधि के त सुधार्ने विधि चाहिँ के तपाईँले आफ्नो छोरालाई स्कूलमा भर्ना गर्नुभयो 3 वर्ष गयो किताब छैन पास हुन्छ मूल कुरा डाक्टर बनाउँछ केले कोर्स जर्नलिस्ट बनाउँछ केले कोर्स कोर्सको कोर्स चाहियो तपाईँलाई डाक्टर हुनलाई डाक्टर कोर्स चाहियो भर्ना गरेर 5 छाक भात खान दिएर भयो त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन त्यहाँभित्र कोर्स हुन्छ त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ
2: रासपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सह महामन्त्रीमा हरि ढकाल निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको छ काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ भेनेजुलामा 2 शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ हवस् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
3: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-847
4: र 082-521-880

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
5: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनुभएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828-0149
6: किसानहरूका लागि खुसीको खबर
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
9: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
10: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
7: तपाईको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रो फार्म
12: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
12: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
12: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
14: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
15: कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
16: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
15: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
16: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
16: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

0: तपाईं सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रन भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188।
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857820756।
17: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू
19: दन्त परीक्षण तथा परामर्श सेवा,
18: दाँतको एक्सरे,
19: दाँत सफा गर्ने,
18: दाँत निकाल्ने,
19: दाँत भर्ने,
18: दाँतको जरादेखि उपचार गर्ने,
19: कृत्रिम दाँत लगाउने,
18: बच्चाहरूको दाँतको विशेष उपचार,
19: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
18: दाँतको कस्मेटिक उपचार,
19: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर,
4: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
3: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
7: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227062।
6: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
8: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
9: के भो बोलादै, के गुनगुनाइरहेको?
8: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
9: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
8: यति सजिलै?
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
10: मानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
11: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ। र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
10: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
11: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा।
10: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
13: पर्यावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग पर्यावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग

0: त्यो कन्फरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिएला, तर
1: जुनहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इनवुड भन्छन्, कैयौं उद्धारकर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धारकर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो

0: यसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकै पटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सविता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पूरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: शुरूदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले देख्नुभयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्बन्ध देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला। त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केयरटेक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी

0: सबैजनालाई परि नै रहेको छ. तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको, त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको त्यस्तो पनि भान परिरहेको छ. दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर एप ड्र गर्ने,
1: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा है?
0: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
1: छ. तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
0: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा.
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
0: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई टास्क गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन. पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन. उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ. सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाढ्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस गरिरहनु भएको छ. भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस गरिरहनु भएको छ. मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेज राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ. थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन.
1: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौं प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामिछाने जो पहिलेदेखि रासोपा स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो. यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो. यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
0: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको. अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गरेर आउनुभएको बारेन्जीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन. यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन एउटा वान डिसिजन वान कन्सेप्ट वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्वस्व कसरी के भन्ने कसरी के भन्ने देखायो कि,
1: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो.
0: प्रश्न केही पनि क्लियर छैन कि, केही पनि क्लियर छैन.
1: अब अर्को पक्ष पनि, उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले रासोपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
0: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ. अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए, र अहिले रासोपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्न सक्ने जस्तो महिलाहरूलाई उनीहरू एकदमै नराम्रोसँग पाखा लगाउने, कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको त्यस्तो खालको पद्धति देखिरहेको छ.
1: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
0: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो. अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर, अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौ. तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाएर गराएमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
1: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3,000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
2: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

कता बाबा यो अवस्थामा पुगिसकेपछि घरमा माता पितालाई चिन्ता हुन थाल्यो। आमा बुवालाई चिन्ता भयो कि छोरालाई अब के गरेर चाहिँ साधुको संगतबाट छुटाउने हो। साधुको संगतमा रहेर साधुकै संगतमा छोडी राख्यो भने त भोलि गएर हाम्रो छोरा पनि साधु बन्ने रहेछ। तब साधुको संगतबाट छुटाउनु पर्दछ। तब के गर्नुभयो त साधुको संगतिबाट हटाउनको लागि, दूर गराउनको लागि, टाढा गराउनको लागि चाहिँ बिस्तारी बिस्तारी आमा बुवाले घर परिवारले आफ्ना आफन्तहरूले साधुको संगतमा रहनु दिनु हुँदैन, भोलि गएर साधु बन्नेछ, त्यसै कारणले गएर आजै नै टाढा गराउनु पर्दछ, संगतिबाट हटाउनु पर्दछ भनेर के गरे त भन्दाखेरि त्यो छोरालाई, त्यो भाइलाई, त्यो युवालाई बिस्तारी बिस्तारी मायाको बन्धनमा फसाउनको लागि के गर्यो त भन्दाखेरि त्यो भाइलाई लगेर हेर्नुहोस् कि एक सुन्दर कन्यासँग विवाह गरिदिँदा छ। जुन सुन्दर कन्यासँग विवाह भइसकेपछि माता पिताले भन्नुहुन्छ कि दुलै नानी, तिमीले चाहिँ आफ्नो श्रीमानलाई यति धेरै मायामा फसाऊ, यति धेरै तिमीले घरबाट निस्किन नसक्ने अवस्था बनाइदेऊ, ताकि घरबाट निस्केर कहीँ पनि जान नसकोस्, साधुको संगतिमा जान नसकोस्, सधैँ नै घरमै बसिराखोस् भनेर ताकि हेर्नुहोस् कि आमा बुवाले भन्नुभयो। तब हेर्नुहोस् कि साँच्ची नै बुहारी नानीले पनि बुवा आमाले भन्नुभए झै नै के गर्न थाल्नुभयो, हेर्नुहोस् कि मायाको बिछौना बिछाउन लाग्नुभयो। श्रीमान कहाँ जानुहुन्छ, के खानुहुन्छ, के गर्नुहुन्छ, हरेक पाइला पाइलामा हेर्नुहोस् कि उहाँको सेवा सत्कार सेवा संस्कारहरू गर्न थाल्नुभयो। त गर्दै गर्दै गर्दै के भयो त एक दिन साधुको संगतिबाट यति टाढा रह्यो, यति टाढा रह्यो। त तब हेर्नुहोस् कि साधु महात्मालाई चिन्ता भयो कि त्यो भाइ यति धेरै संगतिमा आइरहेको, सत्सङ्गमा आउने व्यक्ति, सेवा गर्ने व्यक्ति, गुरु दरबारमा आएर हर पल सेवामा लगन लगाउने व्यक्ति आज के भइरहेको छ, कहाँ गयो, अनि आज किन यसरी सत्सङ्गबाट दूर भइरहेको छ, गुरु दरबारबाट आज किन दूर भइरहेको छ भनेर हेर्नुहोस् कि महात्माजीले अब चिन्ता भयो। तब महात्माजीले ती भाइलाई ती युवालाई खोजी गर्दै जानुभयो, भेटाउनु भयो एक दिन, र भेटाएर भन्नुहुन्छ कि तिमी किन यसरी सत्सङ्गबाट टाढिएको छौ, सत्सङ्गबाट किन तिमी यसरी टाढिएर बसिरहेका छौ। तब हेर्नुहोस् कि ती भाइले भन्छ, महात्माजी म त यस्तो प्रकारले घरबाट निस्किरै सक्दिन, यस्तो कि घरको मायाले मलाई पक्रेको छ, मेरो माता पिता म बिना एकैछिन पनि रहन सक्नुहुन्न, मेरो परिवार मेरो विवाह भइसकेको छ, मेरो श्रीमती म बिना एकैछिन पनि रहन सक्दैन, त्यसै कारणले गर्दाखेरि म चाहिँ गुरु दरबारबाट टाढा भएको छु, सत्सङ्गबाट टाढा भएको छु, म सत्सङ्गमा आउने समय नै निकाल्न पाइरहेको छुइन भनेर हेर्नुहोस् कि ती युवा भाइले भन्नुहुन्छ। तब महात्माजीले सम्झाउनु भयो कि बाबु कोही बात छैन, तिम्रो आमा तिम्रो बुवा तिम्रो श्रीमती तिम्रो घरको परिवार इष्ट मित्र आफ्ना आफन्त जो जति पनि छन् सबै सबै नै आज तिमी बिना एक पल पनि रहन सक्दैन, कोही बात छैन ठिकै छ, तर तिमीले एउटा परीक्षा के गरेर हेर त भन्दा तिमीले एउटा परीक्षा गरेर ताकि तिम्रो माता पिता तिम्रो घर परिवार तिम्रो परिवारको यस्तो प्रकारको एउटा परीक्षा गर ताकि तिमीले चाहिँ आफ्नो जुन श्वासको प्रक्रिया छ जुन प्राणायामको प्रक्रिया छ त्यो श्वासको प्रक्रियालाई तिमीले रोकेर केही क्षणसम्म बिहोस भएको एक्टिङ गरेर बस्नु। तब हेर्नुहोस् कि त्यो भाइले साँच्ची त्यस्तै प्रकारको नाटक गर्नुभयो, माता पिता घरमा हुनुहुन्न, त्यो श्रीमती मात्र घरमा भएको बेलामा मलाई केही खाने कुरा इच्छा खान इच्छा लागिरहेको छ, मलाई केही खाने कुरा बनाइदेऊ भनेर भन्नुभयो, र आफू चाहिँ कोठामा गएर केही छेरको बादमा हेर्नुहोस् कि पेट दुखेको बहाना गर्नुभयो, त केही छिनको बादमा उहाँको चुकी उसको चाहिँ प्राण भइसकेको, उहाँले नाटक गर्नुभयो, त्यो भाइले नाटक गर्नुभयो। तब श्रीमती आएर हेर्दा त हेर्नुहोस् कि श्रीमान त मरिसकेको अवस्था, तब कि श्रीमान मरिसकेको अवस्था छ, केही छिनमा बुवा आमा आउनुभयो, बुवा आमाले थाहा पाउनुभयो छोरो मरिसकेको अवस्था छ। तब हेर्नुहोस् कि उहाँहरू सबैजना रुन थाल्नुभयो, सबैजना बिलौन गर्न थाल्नुभयो कि मेरो छोरालाई हाम्रो छोरालाई मेरो श्रीमानलाई कसैले पनि बचाइदिनुहुन्छ भने बचाइदिनुहोस्, म बरु मेरो प्राण दिन तयार छु, मेरो बदलामा

0: बदलामा म आफ्नो प्राण दिन तयार छु, तर मेरो श्रीमानलाई बचाइदिनुहोस्, मेरो छोरालाई बचाइदिनुहोस्। त तब हेर्नुहोस् कि त्यहाँनिर कुरामा कुरा निस्किँदै गयो। त तब भन्यो कि के भनेको थियो त अन्तिम इच्छा के थियो त भन्दाखेरि अन्तिम इच्छा यही थियो कि उहाँले भनिराख्नु भएको थियो मेरो प्राण अन्त भएपछि अथवा म मरे भने मेरो शरीरलाई जलाउनु भन्दा अगाडि जंगलमा एकजना साधु महात्माजी कुटिया बनाएर बस्नु भएको छ, उनै साधु महात्मालाई ल्याएर मात्र मेरो दाह संस्कार गराउन है भनेर केसरी बताउनु भएको थियो भनेर के हेर्नुहोस् कि श्रीमतीले भन्नुभयो। तब श्रीमतीले भनेको कुरालाई सुनेर, बुहारीले भनेको कुरालाई सुनेर, बुवाले गएर साधु महात्माजीलाई बोलाएर ल्याउनुभयो। साधु महात्माजीलाई बोलाएर ल्याएपछि महात्माजी भन्नुहुन्छ, म तिमीहरूको छोरालाई तिम्रो श्रीमानलाई म जिलाइदिन सक्छु, बचाइदिन सक्छु, तर मेरोमा एउटा यस्तो प्रकारको औषधि छ जुन औषधि चाहिँ त्यो व्यक्तिले खानु पर्दछ। जसले यो औषधि सेवन गर्छ उसको मृत्यु हुन्छ अनि यो मरेको व्यक्ति चाहिँ जीवित हुनेवाला छ। त तब हेर्नुहोस् कि आमाले भन्नुभयो, साधु महात्माजी हजुर त त्रिकालदर्शी हुनुहुन्छ, भूत भविष्य वर्तमान तिनै कुरालाई जान्नु हुँदछ। अब हजुर मलाई यो बताइदिनुहोस् कि मेरो अर्को सन्तान हुन्छ कि हुँदैन। त आमाले हेर्नुहोस् कि त्यो औषधि खानको लागि तयार हुनु भएन। बुवालाई भन्नुभयो साधु महात्माजीले, हजुर त आफ्नो छोराको लागि ज्यान दिन तयार भइराख्नु भएको थियो, हजुर यो औषधि खानुहोस् र हजुरको छोरा जीवित हुनेछ, तर हजुरको देहान्त हजुरको मृत्यु हुनेछ। तब बुवाले पनि केही न केही बहाना गर्नुभयो, कहीँ जानको लागि बहाना गरेर निस्किनुभयो। तब श्रीमतीलाई दुलाहीलाई भन्नुभयो कि बुहारी नानीलाई भन्नुभयो, तिमी त यति बिलाप गरिरहेको छौ कि तिमी आफ्नो श्रीमान बिना एक पल पनि रहन सक्दिनौ, तिमी यो औषधि खाऊ, तिम्रो अन्त हुनेछ अनि तिम्रो श्रीमान जीवित हुनेछ। तब हेर्नुहोस् कि श्रीमती बुहारीले पनि के भने त भन्दा, मलाई पनि यो औषधि खानु छैन, म जवान छु, म रूपान छु, मेरो सुन्दरता छ, म अझै पनि अर्को विवाह गर्न सक्छु भने म एकजनाको लागि किन आफ्नो ज्यान दिने। त तब हेर्नुहोस् कि बुहारीले पनि अब हेर्नुहोस् कि त्यो औषधि खान आनाकानी गर्नुभयो। त तब अन्तिममा साधु महात्माजी भन्नुहुन्छ, ठिकै छ तिमीहरू कोही यो औषधि खाँदैनौ भने म यो औषधि खानेछु। त तब सबैले एक स्वरमा के भन्यो, महात्माजी ठिकै छ हजुर यो औषधि खानुहोस्। साधु सन्त भनेको त परोपकारको लागि हिँडेको हुँदछ, भलाइको लागि हिँडेको हुँदछ, त्यसै कारणले हजुर यो औषधि खाइदिनुहोस् न, हाम्रो श्रीमान मेरो हाम्रो छोरालाई बचाइदिनुहोस् न, मेरो श्रीमानलाई बचाइदिनुहोस् भनेर फेरि सबैले एक स्वरमा बोल्न थाले। त तब हेर्नुहोस् कि श्रीमा चुकी महात्माजीले त्यो औषधिलाई ग्रहण गरिदिनुभयो, खानुभयो। र आखिरी त्यो औषधि के थियो त भन्दाखेरि थोरै मात्र एउटा खरानी मात्र थियो, त्यसमा कुनै प्रकारको औषधि थिएन। जब त्यो खरानी महात्माजीले सेवन गर्नुभयो त तब हेर्नुहोस् कि त्यो युवा भाइ खडा भयो, उठ्यो र उसले भन्छ, यो संसार जितेजीको साथी रहेछ, आखिर मरेपछि कोही कसैले साथ दिने रहेनछ, एउटै मात्र साथ दिनेवाला को रहेछ त भन्दाखेरि ईश्वर रहेछ, एउटै मात्र साथ दिनेवाला। अन्तिम समयमा पनि हाम्रो साथी हाम्रो सहारा भनेको मात्रै भगवान हुनुहुँदो रहेछ, अरू संसारमा कोही कसैले कसैलाई पनि साथ दिनेवाला रहेनछ भनेर हेर्नुहोस् कि त्यो युवा भाइले उठेर यसरी बताएको थियो। भने आज हजुर हामीहरू पनि साँच्चै नै विचार गरौं, हजुर हामीलाई संकट लागेको हुँदछ आएको हुँदछ, हामी पीड़ामा हुन्छौ, हामी तडपेका हुँदछौ, हामीलाई कोही कसैले साथ दिन्छ दिँदैन नि, कसैले पनि हामीलाई साथ दिँदैन। ल तिम्रो दुःख चाहिँ तिम्रो पीड़ा चाहिँ तिम्रो तिमीलाई परेको चोट चाहिँ म अलिकति सहिदिन्छु, मलाई अलिकति देऊ बाँकी भनेर कोही कसैले भन्नेवाला छैन। त भने त्यसै कारणले गर्दाखेरि जो दुःख परेको हुँदछ हामीलाई, जो संकट हाम्रो आएको हुँदछ, त्यो संकटमा साथ दिनेवाला को हुन्छ त भन्दाखेरि एउटै मात्र ईश्वर हुँदछ। त्यसै कारणले गर्दाखेरि न कि एउटा भाइले के देख्यो त भन्दाखेरि, काहीँ मरूभूमिमा यात्रा गर्दै थियो, मरूभूमिको यात्रा गर्दा गर्दै त्यो भाइले के देख्छ त भन्दाखेरि, अघिसम्म चारवटा पाइला थियो, चारवटा पाइला अगाडि पछाडि हिँड्दाखेरि पाइला देखिरहेको थियो, तर जब कि त्यो मरूभूमिमा पुग्दछ, त्यो घाम टन्टलापुर घाम भोकले पनि सताएको छ, प्यासले पनि सताएको छ, सबै कुराले सताएको छ, अति तडपेको अवस्था छ, त्यतिखेर चाहिँ हेर्नुहोस् कि मात्रै एक भगवानको नामको स्मरण गरेर भगवानलाई याद गरेर त्यो मरूभूमिको यात्रा गरिरहेको थियो। तर जब मरूभूमिको यात्रा गर्यो, मरूभूमिको यात्रा भरि उसले के देख्यो त भन्दाखेरि, मात्रै
1: दुईटा पाइला देखियो
0: र मरुभूमि काटेर पारी गएपछि फेरि शीतल भयो मजाको हावा चलेको छ रुखको छहारीहरू आएको छ अलिअलि घाम पनि हराएको छ त तपाईँ त्यतिखेर चाहिँ फेरि चारवटा पाइला भुइँमा देख्दा छ बाटोमा देख्दा छ र चार पाइला देखेपछि त्यतिखेर त्यो भाइले भन्दा छ कि हे भगवान हजुर कति स्वार्थ हुनुहुँदो रहेछ कति निष्ठुर हुनुहुँदो रहेछ जतिखेर मलाई हजुरको आवश्यकता परेको थियो जतिखेर मलाई हजुरको साथ अनि हजुरको सहयोगको आवश्यकता थियो त्यतिखेर त मेरो साथ छोडिदिनु भयो अब मेरो साथ छोडिदिनु भयो त्यतिखेर पनि अब किन आउनुभयो त मेरो साथमा अब किन म सँगसँगै यात्रा गरिराख्नु भएको छ अब मसँग यात्रा गर्नु पर्दैन भगवान तपाईँ आफ्नो बाटो लाग्नुहोस् म आफ्नो बाटो लाग्छु भक्तले यसरी भगवानसँग आफ्नो दुखेसो पुग्दा छ र त्यतिखेर भगवान भन्नुहुन्छ कि हे भाइ तिमीलाई जतिखेर संकट परेको थियो तिमीलाई जतिखेर दुःख परेको थियो तिमी जतिखेर मरुभूमिको यात्रा गरिरहेका थियो त्यो यात्रामा तिमीले यात्रा गरेको थियौ न त्यो यात्रा तिम्रो थिएन त्यो यात्रा मेरो थियो त्यो बाटोको पाइलाहरू मेरो थियो तिम्रो थिएन तिमीलाई त मैले आफ्नो पिठोमा बोकेर हिँडेको थिएँ भनेर आज हेर्नुहोस् कि भगवानले ती युवा भाइलाई अथवा त्यो भाइलाई सम्झाएको थियो भने हेर्नुहोस् कि आज साँच्चै नै हजुर हामीहरू पनि माया रूपी मरुभूमिको यात्रा गरिरहेका छौँ यो माया रूपी मरुभूमिमा यात्रा गर्दा गर्दै कहिले कहिले हाम्रो मन यति अतालिदा छ यति कहाली लाग्दो परिस्थिति आउँदछ म के गर्ने होला कहाँ जाने होला मेरो सहारा को छ होला न मलाई दाईले साथ दिएको छ न मलाई भाइले साथ दिएको छ न मलाई इष्ट मित्रले साथ दिएको छ मलाई कोही कसैले साथ दिएको छैन हे भगवान हजुरले पनि मलाई साथ दिनुभएको छैन भनेर हामी त्यतिखेर अन्तिम समयमा अन्तिम घडीमा हेर्नुहोस् कि हामी जब भगवानलाई याद गर्छौँ तब हेर्नुहोस् कि हजुर हामी त्यो सङ्कटबाट सजिलै उत्रेको हामीले पाएका छौँ भने हेर्नुहोस् कि त्यतिखेर हामीलाई साथ दिनेवाला चाहिँ को हुनुभयो त भन्दाखेरि स्वयं भगवान हुनुभयो त्यसै कारणले गर्दाखेरि सत्सङ्गी गंगा में जो नित्य नहाते हैं पापी से पापी भी पावन बन जाते हैं कि आज सत्सङ्गको गंगामा जो नित्य नुहाउँदछ सत्सङ्गको गंगामा जो नित्य डुबुल्की लगाउँदछ कि आज हेर्नुहोस् कि उसको जीवन महान र धन्य बन्न सक्दछ जिसको जीवन में मिला सत्सङ्ग है उस हर घड़ी आनंद ही आनंद है जिसको जीवन में सत्संग प्राप्त हुँदछ उसले हर घड़ी आनंद ही आनंद हुँदछ भनेर सन्तहरू बताउनुहुन्छ आज जसको जीवनमा सत्संग प्राप्त छैन जो आज संसारमा भौतारी रहेको छ आज उनीहरू कति दुखी भएर रोएर हिँडिरहेको अवस्था छ तर हजुर हामीले यहाँ बसेर सत्संग सुनिरहेका छौ नि हजुर हामीले हरि चर्चालाई श्रवण गरिरहेका छौ हजुर हामीहरूको मन अतालिन्छ केही छैन तर जब सत्सङ्गको बाणीहरूलाई याद गर्छौ सन्त महात्माहरूको बाणीलाई याद गर्छौ जो कि वक्ताहरूले सुनाउनु भएको बाणीहरूलाई याद गर्छौ दिव्य महान विभूतिहरूको शब्दहरूलाई अमृतमय बाणीहरूलाई जब हामी याद गर्छौ तब हेर्नुहोस् कि हजुर हामीहरूको मनमा शान्ति हुँदछ हजुर हामीहरूको मन आनन्दित हुँदछ कि आज सत्सङ्गमा यसरी सम्झाएको छ सत्सङ्गमा यसरी बताएको छ भने म किन दुखी हुने म किन पीड़ित हुने भनेर आज हेर्नुहोस् कि हजुर हामीहरूको मन चाहिँ केमा गएर अडिन्छ त भन्दाखेरि त्यो सत्सङ्गमा गएर अडिन्छ त्यो शब्दमा गएर अडिँदछ र त्यो नाममा गएर जब हाम्रो मन गएर टिक्दछ त्यो नाममा गएर यो मन टिकिसकेपछि संसारको दुःख संसारको पीड़ा पनि हेर्नुहोस् कि फिक्का हुन जाँदछ भनेर सन्त शास्त्रले बताएको छ त्यसै कारणले गर्दाखेरि हजुर हामीहरू सबैजना ज्ञानी ध्यानी छौ खुबसँग ध्यान सुमिरन साधन गर्नु छ श्री गुरुमाजी आज हामीलाई बताइराख्नुहुन्छ ध्यान गर ध्यान गर ध्यान गर्नका लागि हर पल हर समय हर घड़ी बताउनुहुन्छ हामीले ध्यान गरेका छौ कि छैनौ साधन गरेका छौ कि छैनौ त्यसै कारणले गर्दाखेरि आलस्यलाई पर राखेर हामीले खुबसँग ध्यान सुमिरन साधन गर्नु पर्दछ भन्दै म आफ्नो अघि बढ्दै गरेको यी दुई शब्दहरूलाई

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ViaNet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।